0: محمد عاصم منی دیہا 26 جون 16 گنیا وفے وی محمد عاصم کے مچنگ اے وس ترن نیو تو وسیتے وانما ایم مستو کے تیرے گا اڑگن مننا گڑوا اکنی می ونگے تے میں آئلا کے فراتوں عبد الحنان ابراہیم فون ہتف ہتن ہے فہے دے تینے نو اے فہے عائشہ ندیمہ فون ہتن ہتر تینے ہتر نو اے فہے سمے मेहरगढ़ एगार गड़ी फंसास मिनट वी सिकुंत तेबेफलों अड़ समते गिंदवनी त्वेह राज्य गेड़
1: एंहा सतर से कसाली सुनवे किलोहर्ट्ज मीडियम वेव अड्डी हनुए मेगाहर्ट्ज एफएम बैंड
2: त्वेह राज्य के अड़
3: ದಿವೇ ಬಹುಗೆ ಫೋನ್ ಐಗುದ್ಮ ಶೋಗರ್ ವಾಫರ ಅತ್ತಗ ಖಾಸಕ ದಿವೇ ರಾಜಾ ಡುಂಗಿಡಿಸ್ತನಿ
4: ಬಸ್ವಾರ್

0: هنبيروجا بترودي دو كل باب توتي
1: نوكوري اما يفهمون دي يفهمون رودي بسيرو اشاري هم يبدو اشارونا دو كني هاي هم رم لما
0: ايرو رودي
1: بانجي ايجي كوري ولي رودي سو بهم يفهم
2: هات مي دين رود ما سادي نوني مي باكي دوستك ايرو يهار غوري كم غوين ميس مي اوارو ما ايكيغا مي دوني كوكرو ما ايكيغا دين تور كم كورا كنو جي نيتا تاكليف لبي كم ميها دوني ايغون نيرو ngeta dunia bakiu mafoh ka teng hisab ngin gamal
1: to sutu
2: ngeta em sar kan hifa kan nu jen ha hisaba ham vis ro de fumuga mi demi hurun eh ham ene bapek ma inshallah kung sawaba dar mali bigen dan ngeta teng ay ma yau ma ku ga yau ma ki teng tur ka me kora kan nu jen ngeta em sar mi demi sawal kore bi fadan me sawal kore fadan misal ke de tere ka ro de ta ke do ko le fo hori kam ga wi na ma ya bego to fidiyaton utro de to hifan eso al annani wisinget
1: ade
3: safa dambe
1: ade bai
3: hello
1: jam
3: bidalo ko baswala ke
1: ha e alugandu ram lomas kare fo hutta balive den gandoma ke erme rode de alugandu no ne ki hama tie den etie ko to ke alugandu me baiyak bodu baiyaka base kurati ha me lodan hifone namastu galugandu base tenu koren jano den ege phone galugandu ge hala to doctor bunani roda hife varaka tanenu de e hama rangale roda nifune nifi ay hama rangale den ege gos galugandu ge evis roda em roda hifone den baake evis roda galugata kanu hife den e hala to galugandu ge swala ki samulo kanta kuran me rangala galugandu
4: মনে দেবে আর কোনো কান্ত সুরানে কই এ হালাতুগা এ হালাতুগা মি বালি হালাতুগে সাববুং
1: রোদ
4: মানে কুলে দেখা মওয়ানা মা এ মুগে সাববুং কান দেন জি হে ইনগে
1: ने सवाले के मैं एगोतो कांदे रुगा बोला पलंवी गातिमा के में है क तो मैं बोली बगातिमा के सुरदा ने हालत तो होना बेफले निकम से कम गोतो मैं बोली तनवस करने देन हालत तो बोला पलंवी गातिमा के में है क तो नोनिया एक एक दिनम के बदल देमी है क बस भाला के देवी दाने तो
4: गातिमा के में है क दिनम के मैं मेरा देन तिमोन गोत मी गिना बायक देवे कम वाना मैं गो बेसम मेरा एक मसले ने गोत बाकी मी दुरुमी है का मेरा गली गै मी हुन देनु ए फदा हगवा मी है को होरी कम वाना मैं गै मी हुन ते गै मी को नेतिया मी दुरु यस आदि एराशु मी हुन रशु गै फदा मी है को नेतिया ते एहन रश कुंबला
0: বাড়ি রাগলো নুলিবে
1: ane alugande hiwe alugande roda hife ne hen bune mes doctor bune alugande war bodu paye ka she bes kurani ane adi ehem baye ka hamastu ge bes ne ma fais ehem bodu baye ka bes ba kure ehem doctor bune ituru risk ke ne ma na ganje hi dane ye me roda hifam fashay fiya ben ehem doctor fennani hama me roda ma roda ne hifa eti ehem gotaka ne
0: and me hama me itru suale hama kullan yen me ngeto mi sheh ge me izna ki ga me and me waki mudda tak bes kurma foga shifa li bene kam ge ummido baye detto baye ki
1: labba
0: inshallah hama waki mudda tak foga de me har
1: sheh korata me alugadu ge bodu baye ka bes kurani ko anikka e ke teren ehim baye ai e baye hamastu ge bes alugadu benu kore chehne den e bes benu kurai ru kana kan ro den ne sene tb den ehim ve ma den anik ਕੈਸ ਖੁਰੀ ਗੋਇ ਬਲੀ ਭਈਆ ਅਨਿਕ ਕੈਸ ਟੀਵੀ ਇਹ ਬੇਸ ਕੋ ਨੇ ਮਾਫਾ ਅਨਿਕ ਕੈਸ ਮ ਕੁਰੀ ਗੋਇ ਭਈਆ ਬੇਸ ਕਰਨ ਜਾਨੀ ਇਹ ਹਮ ਤਾਇਮੀ ਭਈਏ ਡਾਕਟਰ ਬਨੀ ਇਹ ਕਿ ਹਮ ਤਾਇਮੀ ਕੋ ਹਮ ਮੁਲੇ ਉਮਰ ਤੋ ਹ ਬੇਸ ਦੇਨ ਕਰਨ ਦੇਨ ਇਸਕੇ ਦੇਨ ਇਹ ਗੁਮ ਕੇ ਸਭ ਗੁਮ ਹਾਲਤ ਆਦੀ ਹਰੰਗਲੇ ਨੂਨੇ